0: Assalamu alaikum, assalamu alaikum. Here you are, Zuri Bek. I'm just saying a very warm good morning to all listeners of Pepper 101. I'm going to talk to you about the people who are listening to you.
1: विकास भट्टी साहब के लिए
0: विकास साहब आपका बहुत शुक्रिया. मेरे साथ मौजूद है द वन एंड ओनली
1: द मास्टरपीस.
0: हम सबके फेवरेट में आपकी तारीफ करने का राज नहीं
1: है. अच्छा चलिए बोले ना लाइन तो पूरी करें. हम सबके फेवरेट डीजे साहिल
0: के फेवरेट डीजे साहिल
1: बहुत शुक्रिया. अस्सलाम वालेकुम एवरीवन. कैसे हैं तमाम लोग? ठीक ठाक है हमारे फिट है मजे में हैं खूब एंजॉय करें अपनी जिंदगी को. और आज जनाब है 30th of August 2026 और 8:35 हो जाते हैं. ये वो वक्त है कि जब नॉर्मली संडेज में लोग सोया करते हैं अपनी नींद पूरी करते हैं और हम बेचारे गरीब अपनी नींद खराब करके आ जाते हैं. और जब हम यहाँ आ जाते हैं तो डेफिनेटली फिर हम अपनी नींद को बाय बाय कह देते हैं कि जी आपके साथ हमने शो में खूब शुगर लगाना है, बहुत एंजॉय करना है. तो आप भी जल्दी से उठ जाएं क्योंकि आज के बाद फिर हम आएंगे अगले सैटरडे को इकट्ठे, तो डेफिनेटली फिर आप हमें मिस करते हैं. सबसे पहले तो तमाम लोगों का बहुत शुक्रिया जिन्होंने बेशुमार दफा हमें ये मैसेजेस किए. भाई मुझे तो बहुत मैसेजेस आते हैं कि आप लोग का शो बहुत मजे का होता है. मेरे पेज पे लोग लिख के जाते हैं, मुझे मैसेंजर पे आ रहा है रियली सॉरी मैं मैसेंजर पे जवाब एक्चुअली में नहीं दे रहा होता क्योंकि एक दफा मैं वो खोलूंगा उसमें हजारों लोगों के जवाब सवाल आए होते हैं कौन कौन कहां कहां कैसे वो करेंगे. नहीं इंस्टाग्राम चूंकि मैं ना इसका रिदम बना रहा हूं इंस्टाग्राम पे मेरा, मैं उसको लेके चल रहा हूं. तो इंस्टा पे अगर आप ज्वाइन करेंगे तो वहां आपको जवाब जरूर मिल जाएगा लेकिन यहां पे मैसेंजर पे जवाब देना मुश्किल हो जाता है. बहरहाल तमाम लोगों का बहुत शुक्रिया. लव यू ऑल. बहुत शुक्रिया कि आप हमें इतनी मोहब्बत से प्यार से सुनते हैं और हमारी हर किस्म की बकबक को आप भी बर्दाश्त करते हैं एंजॉय करते हैं. जी अच्छा सब जैसे बहुत सारी बातें यार आज आप बहुत अच्छी लग रही है. यस रियली ब्लैक विथ ब्लू चुंदरी वाले पेंट का दुपट्टा और इतनी अच्छी आप लग रही हैं और आप काली भी नहीं लग रही
0: हैं
1: आज. आप बहुत प्यारी लग रही हैं माशाल्लाह. नहीं शी लुक्स सो गॉर्जियस और बिल्कुल मुझे यार तुम मुझे कॉपी करके आई ब्लू ब्लैक डोंट यू हैव सो मच इन कॉमन. यस यस हम लोग आज एक जैसे लगे थे. गरीब कहाँ से आए ये ऑरेंज शर्ट वाले?
0: प्लीज पुअर मैन सामने.
1: हाँ पुअर मैन
0: अल्लाह माफ करे. आपको बता दे ये हम मजाक कर रहे हैं. हमारा ऐसा कोई सोच नहीं है कि हम
1: हालांकि वो है लेकिन हमारी सोच नहीं है.
0: हमारी सोच नहीं है कि हम उसको बताएं उसको पता है ना तुम्हें तो नहीं
1: ऐसे पुटे पुटे ख्वाब देख रहा आजकल ड्रामे किस्म के. मुझे आते सुने बता दो भाई तुम मुझे छुट्टी के नाम बताओ. मुझे सुबह ही बता दिया मैं भाग जाऊं डर के.
0: ये खतरनाक ख्वाब था.
1: हाँ.
0: मुझे ये बताओ मेरे भाई तुम्हारे ख्वाब सच्चे तो नहीं होते? मैंने अपनी लाइफ में जब जब अजीब ख्वाब देखा है ना जो कभी होता है ना आप ख्वाब वो देखते हैं ना जो कभी आपने घर में चीजें डिस्कस की टेलीविजन से गुजरते हुए कुछ मतलब कुछ तो खाका आपके दिमाग में जाएगा दिमाग के कोने में गिर जाएगा फिर जाके आपके ख्वाब में आएगा. मैंने लाइफ में ऐसी ऐसी जगह ऐसे ऐसे ख्वाब देखे जो मेरे लिए था पता नहीं अजीब सा ख्वाब है. मैं उठ के बड़ा थका हुआ महसूस करी थी कि अजीब सा ख्वाब है ऐसी जगह मैंने कभी देख ख्वाब में भी नहीं देखी. कैन यू बिलीव इट व्हेन आई विजिटेड चाइना मैंने जो अपनी लाइफ में 6-7 साल लगातार ख्वाब देखा मैं अभी आपको वीडियो दिखाऊंगी. आई वॉज देयर ऑन द बोट समंदर के बीच शॉमेन आइलैंड है चाइना में. उस आइलैंड में जिंदगी में पहली बार मतलब मैं गिट्टे गिट्टे पानी में होता कभी वहां नहीं जाती समंदर के बीच बोट में खड़ी हूँ और मैं वीडियो बना के अपनी बहन को वीडियो मैंने सेंड की एंड आई हैव टीयर्स इन माय आईज. और मैं उसको ये बता रही हूँ कि ये सब जो मैं इस वक्त इस लम्हे में जी रही हूँ ये मैंने ख्वाब ऑलरेडी अपने लिए देखा हुआ
1: देखा हुआ था.
0: देन आई वेंटेड वन ऑफ द हम लोग टी हाउसेस में गए थे. वो इतनी खूबसूरत जगह थी वो जो हम कहते नहीं है ऐसी जगह तो मैंने ख्वाब में ही देखी. दैट वाज ऑलरेडी आई वाज देयर ऑन द स्पॉट इन माय ड्रीम्स इयर्स बैक जो मैंने अपने ख्वाब में देखा और नोट के लिए अच्छी भी ख्वाब मैं वहां भी गई. आई डोंट नो माय ड्रीम्स میرے خوابوں کو آلریڈی میرے رب کو پتا تھا کہ مجھے وہ جانا ہے, مجھے چیزیں پہلے اس کے لیے میں نے ویڈیو بنائی ہوئی ہے. میں جس جگہ پر موجود تھی وہاں پر میں نے اپنے گھر کو, کیونکہ وہ تو میرا میں نے سوشل میڈیا پر اپلوڈ نہیں کی, دیٹ واز مائی پرسنل تھنگ. سو میں نے صرف اپنے گھر والوں کو بھیجی تھی کہ اس لمحے میں جہاں پہ موجود ہوں یہ سب کچھ میں آلریڈی جی چکی ہوں اپنے خواب میں. اور جب میں وہاں پہنچی تو مجھے لگا شاید میرے اللہ نے وہ مجھے خوابوں کو پورا کرنے کے لیے ہی اس جگہ پہ, ہاؤ اٹ از پاسبل کہ آپ ایک ایسی جگہ پہ چلے جائیں جو آپ نے کبھی دیکھی نہیں
1: دیکھی بنا ہو
0: آپ کے خواب میں تھی. اس کے علاوہ میں آپ کو ایک اور انٹرسٹنگ بات بتاؤں, کبھی کبھی ہوتا ہے نا کچھ الفاظ آپ کے دماغ میں ہر زیادہ اٹک جاتے ہیں آپ کو یاد, جیسے کوئی انگریزی کا لفظ لے لیتے ہیں اٹس لائک فار ایگزامپل سوفیسٹیکیٹڈ, اگر مجھے وہ لفظ یاد نہیں آ رہا دماغ میں ہے پروناؤنسیشن نہیں آ رہی, میں سو جاؤں گی دو تین دن بعد نا وہی لفظ میں اپنے خواب میں خود اپنے منہ سے پروناؤنس کرتی ہوں, میں سوچنے جاتی ہوں وہ لفظ میرے.
1: اچھا یہ نا انسان کی تھوڑی سی سائیکی اس طرح کی ہے کہ آپ نارملی, کچھ لوگوں کا ایسا ہی ہے کہ میں بھی ایک خاتون کو ایسی کو جانتا ہوں جو کہ نارملی کیا کہتی تھی ہمیں کوئی بات ہوتی تھی وہ کہتی تھی کہ اچھا میں تمہیں دو تین دن تک بتاؤں گی. وہ پھر میں نے پوچھا تھا ہر بات میں دو تین دن کا کیوں ہے آپ گیپ, پھر انہوں نے مجھے کہا تھا کہتی مجھے ہنس کے بتا رہی تھی لیکن مجھے لگا فن کر رہی ہے مزاق کر رہی ہے, لیکن انہوں نے پھر بتایا کہ میرے ساتھ یہ بہت بڑا ایک مسئلہ ہے کہ جب کوئی چیز مجھے کرنی ہوتی ہے کچھ بھی ہوتا ہے تو وہ چیز میں سوچ کے اس کو اپنے ذہن میں رکھ کے میں جب سوتی ہوں تو مجھے اس کے بارے میں چیزیں آنا شروع ہو جاتی ہیں کہ یہ ہوگا کہ نہیں ہوگا اور کس طرح ہوگا, جیسے ایک استخارے ٹائپ بھی آپ کہہ سکتے ہیں لیکن استخارے کی طریقے ڈفرینٹ ہے نا, لیکن وہ کہتی ہے میرے ساتھ یہ ہوتا ہے. اب جیسے آپ نے بتایا مجھے کہ آپ نے سوچا یہ وائبس نا آپ کو ملا رہی تھی.
0: اچھا ایک اور چیز بھی ہے ساحل, یہ میرے تو 4 سے 5 خواب تھے جو میں نے دیکھے اور وہ ہو گئے نا, اور ایسا نہیں ہے میں نے 5-5, 6-6, 7-7 سال پہلے خواب دیکھے ہیں اسے ریپیٹ بھی. اچھا اب کتنا ہی ٹائم ہو گیا کوئی خواب نہیں آتا, یہ خواب ہوتے دودھ ابل گیا تو آج کل بھی خواب.
1: آخری خواب تو مجھے آپ نے بتایا تھا, آخری تو یہ تھا کہ ڈی جے ساحل کے ساتھ میں پروگرام کرنا چاہتی ہوں, اللہ نے وہ سن لی اور سچا ہو گیا کہ مطلب اللہ نے سن لی اور ہمیشہ اسی طرح لے کے چل رہی ہوں.
0: میں کتنا مجھے بالکل مت ماری گئی تھی میرے کتنے چینل پہ, اس کا ٹرپل کما رہی تھی میں, مجھے غصہ چڑھا تھا میں بولوں.
1: اچھا ویسے یہ بات ہے میں لوگوں کو بتا دوں کہ جس چینل پہ یہ پہلے تھی ابھی کچھ عرصہ پہلے چائنا جانے سے پہلے یہ وہاں پہ اچھا خاصا ارن کر رہی تھی, اور جب یہ وہاں سے واپس آئی چائنا سے تو میری تو خیال تھوڑی سی بحث بھی ہوگی تھی کہ ذرا بتا کہ میں نے کتنا کچھ لے کے بھی آئی تھی, تو پھر بحث ذرا اسی پر میں نے سے کہا کل سے آپ نے شو کے لیے آنا ہے 101, تو میں نے میم کو بتایا تو میم بھی بہت خوش ہوئی کہ ریباکا واپس آ گئی, لیکن ہمیں تھوڑا سا یہ تھا کہ آبویسلی انسان پہلے اپنی پاکٹ دیکھتا ہے اپنا اپنے معاملات دیکھتا ہے تو, لیکن اس لڑکی نے نہیں دیکھا. یہ آئی ایم گلیڈ کہ یہ اتنی اچھی دوست میری زندگی میں ہے, لیکن مجھے ڈاؤٹ یہ کہ کسی کو پھڈا ہو جائے کہ میرے پاس کٹ سارے حساب کر جن میں بکایا رہے میرے تو گاڑی. اچھا یہ کوشش
0: کرتا ہوں کہ کوئی آپ پر احسان نہیں, یہ جو آپ کے ساتھ عزت اور احترام کا
1: بالکل مجھے معلوم ہے, بہت شکریہ.
0: مجھے لگتا ہے کوئی بھی رشتہ, پتہ ہے ہمارے یہاں پر یہ ہوگا نا ہمارا کسی پہ احسان کرنے لگتے ہیں
1: جی,
0: اینڈ اٹس آل بائی مائی چوائس, آپ نے مجھے کبھی فورس نہیں کیا کر لو کر لو, اٹس لائک آئی فیل گڈ. میں آتی ہوں ہفتہ اتوار غریبوں کے ساتھ بیٹھ کے جب شو کرتے ہیں تو مجھے
1: جی جی شکریہ آپ نے فلم 101 ٹیون کیا جی بالکل ایسی ہے غریبوں کے ساتھ, غریب تو نہیں کہہ رہی بھائی,
0: نہیں میرے بھائی تجھے نہیں کہہ رہا تو علی جا رہا ہے میرے بھائی, بہت پرانا بھائی اپنا
1: وکاس, تو میں بہت چھوٹا سا تھا جب سے میں ایز اے کوآرڈینیٹر دیکھا ہوں, میں بہت چھوٹا تھا,
0: بہت چھوٹا فیگر لگا ہوا منہ میں آ گیا, پر فیگر بھی یہی
1: میں کڈ شو کرتا تھا اس وقت, میں کرتا تھا اچھا کڈس کے ساتھ بھی, میں کہہ رہی ہوں کس کے ساتھ شو کرتے تھے, کڈس شو کرتا تھا. بارل جی اٹس 8:43 اوم راہل اور آپ سے میں فرمان روان, مجھے کہتے ہیں ساحل, یہ ہے ربا کا عبد ال 9025400051 کا اضافی کوڈ, اس کے علاوہ 111111 ہمارے نمبر ہے, خوب ساری گپ شپ ہونے والی آپ تمام لوگوں سے. ربا کا مجھے یہ بتائیں صبح ناشتہ کیا کیا آج, بس آج تو میں نے صحیح انڈا پراٹھا کھایا آج صحیح کر کے, میں نے
0: یا انڈا نہیں میں کھا لیا, میں انڈا کھانا چھوڑ
1: دیا. آپ کو انڈا کھانے سے اتنا موٹی ہو جائیں گی؟ انڈا کھانے سے ہم تین نازک سے آپ کا کہیں کا بلڈ پریشر ہائی ہو جائے گا,
0: یہ
1: تو یہ تو دیکھیے ایج کے ساتھ چیزیں آپ میں ہونی ہیں,
0: جب آپ 70+
1: کنفرم ہے کہ اتنا ہے بھی جائیں
0: گے
1: ان شاء اللہ 100 تک, مطلب ہم چھوڑ دیں 101 یہ نہیں چھوڑے گی دنیا,
0: دیکھیے میں گیم ساری یہاں پہ 75 سال کی ہو گئی ہوں,
1: گیم ساری آپ کی پاکٹ میں, ये पैसा होता है जो आपको बना के रखता है। देखिए कैसे लगती है आप 70 की, कैसे लगती है आप, 45 रुपए की नहीं लगती है।
0: इतनी मेहनत की मुझे लगा था,
1: नहीं लुक लाइक 45 46 हट 47 इससे ज्यादा।
0: देखिए मैं अपनी उम्र से 35 साल छोटी लग रही हूँ ना।
1: हाँ तकरीबन आप लग रही हैं, देखिए मुझे देख लें, मैं अपनी उम्र से देखिए मुझे 4-5 साल बड़ा लग रहा हूँ क्योंकि मैंने खाया पिया ज्यादा अच्छा।
0: मेरे भाई को डंडा सोता है यहाँ पर, मुझे
1: इस गरीब के पास कहाँ से आएगा, इस गरीब के पास है क्या इतना ड्रामा,
0: ओ माय गॉड। अच्छा लिसन, आपको मैं बता दूं कि ये जो वीडियो अभी मैंने बनाई है ना, ये कुछ ही देर बाद जो है इसको मैं अपने YouTube पे अपलोड करूंगी।
1: yeah.
0: कि वो जो हम स्टिक और डंडा ढूंढ रहे थे जिस पर जो है वो वायलेंस हो जाएगा,
1: तो उस पर मैं तो उस पर डाल दूंगी वायलेंस का वीडियो है, मुझे ये मैं इस पे लिखूंगा कि जुपिटर का मैं ही हूं। तो ये कंफर्म हो जाएगा।
0: वैसे मैं सोची थी शायद आप घड़ी घड़ी बात बात पे ये क्यों करना चाहते हैं कि मैं बैन हो जाऊँ, अगर मैं वैसे ही आपको आती है अच्छी लगे आप मुझे कह दे की रिबेका छुट्टी हो जाओ।
1: हाँ लेकिन नहीं नहीं करोगी ना तुम, ये नहीं जाओगी, मुझे पता नहीं होगा ऐसा। उल्टा मेरे लिए ये मेरी बहुत अच्छी दोस्त है, इसके पास गाड़ी है, वो मुझे पिक करती होती है अक्सर, मेरी गाड़ी खड़ी रहती है लेकिन ये फिर भी मुझे गाड़ी में लेके आती है, मुझे बहुत अच्छा लगता है।
0: हाँ वैसे राखी मैंने कभी सोचा नहीं है आपकी तो अपनी गाड़ी थी, लेकिन आप मेरी गाड़ी में क्यों आते हैं,
1: मुझे अच्छा नहीं लगता यार आपकी गाड़ी, मेरी बात सुनो तो मैं वहीं से गुजरती हूँ तुम, ठीक है, अगर यू मतलब ऐसे करके ये ले जाओगी ना,
0: ये लड़का वहीं से आता है बाहर कितना पानी आता है दो रास्ते,
1: मैं गरीबों से बात नहीं कर रहा जिनकी मोटरसाइकिल चेने खराब हो गई यार, कल तुम गई, कल क्या हुआ मेरे साथ, आप गई है मेरी मोटरसाइकिल की मिस आवाज आई गड़बड़ करके, मैं एकदम परेशान हो गया, मैं रुक गया, जब मैं रुका 15-20 मिनट मैं वहां इंतजार करता रहा, फिर एक बंदा आया मोटरसाइकिल पर, आपको फिर रहे थे इस्लामाबाद टूवर्ड्स कह रहा मैं दुबई कह रहा हूँ रावलपिंडी, तो वो बंदा उतार दिया मुझे, तो वो जो वो बंदा आया उसे कहा भाई कहते चेन ही बहुत ढीली है इसकी, वो यार नहीं इसका ना एक नट ढीला हुआ, वो तो उससे मैंने कल पूछा कहते नट टाइट करवा लीजिए, मैंने कब कहता आराम से हफ्ते तक करा कोई इशू नहीं, मैं भी आया तो फिर ढीली हुई है, अब पता नहीं क्या ही होगा। आप मैं सोच रहा हूँ आपकी नई वाली गाड़ी की बैक साइड पर मोटरसाइकिल रखे तो आपके साथ चला जाऊं,
0: आपको तैयारी सोच जाने की
1: काम
0: हो गया काम बताए क्या काम कर
1: बारिश आ रही है ना अभी
0: बारिश में मैं छुट्टी पे होती हूँ क्योंकि अरे उस जगह पे पानी बहुत आता है ना,
1: किस जगह पे वो मेरी चीची का चढ़ा मैं ला लिया
0: ये जगह जहाँ से जहाँ ये लड़का रहता है ना उस रोड पे पीछे, ठीक है, और फिर वो जो अंदर से मैं आती थी। अच्छा मैं रोड आपको
1: ऑफ
0: भी तो समझा
1: सकते हैं ऐसे हाँ। मैं समझा रही हूँ जी एट वाला जो रास्ता है ना बाहर का IJP वे वहाँ पे यकीनन पानी बहुत जमा हो जाता है और वहाँ पे लोगों को इश्यू होता है, और अब तो ये भी होता है कि पिंडोरे के बिल्कुल सामने जब आप क्रॉस कर रहे थे तो वो वाली लाइन में पिंडोरे के साथ जो रोड की पार्टीशन है ना उस तक पानी आ जाता है, तो वहाँ गाड़ियाँ रुक जाती है बंद कर देते हैं वो लोग, जब तक वो उतरे ना ना वहाँ ट्रैफिक ब्लॉक होता है फैजाबाद तक। आपको फिर तैर के जाना पड़ेगा,
0: मैं भी आपके लिए ट्रैक पे जाना, फेवरेट ट्रैक ओरिजिनल ट्रैक है मेरा।

0: अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम एंड अस्सलाम वालेकुम FM 101 रेडियो पाकिस्तान से अली भाई आपको वेलकम खुश आमदी जी आया नू
0: बिस्मिल्लाह मेरी बहना, तुसी ठीक हो? खैरियत नाल हो?
1: अल्हम्दुलिल्लाह। तुसी सुनाओ, तुसी ठीक हो?
0: बिल्कुल फिट फाट।
1: बहुत अच्छा शो ते बहुत जबरदस्त ते आज तुसी लिशबा नूर दा या गाना नहीं चलाया?
0: चलाया
1: नहीं चलाया, वो
0: चलाया
1: नहीं चलाया जी
0: चलाया
1: पिछले
0: जेड़ा
1: दो।
0: फीमेल दे नामे की लिशबा नूर सी, भूलदा ही नहीं, तीसरा गाना सी मेरे ख्याल च।
1: नस्बत
0: अमीर ने
1: मैं ज्यादा नहीं बनाईया, सिर्फ एक दो ही ने।
0: अच्छा, क्या इतफाक है भाई वो सहेली अमीर सहेलियां दोस्त बन गए ने इतफाकन, या के तुसी आप बनाईया ने या उन्होंने तुहानू दोस्त बनाया?
1: मैं जेडी एक दोस्त है वो तो मेरी फैमिली दी है ना, कजन है, तो जेडीया एक दो आउट ऑफ फैमिली ने वो इतफाकन बन गया, लेकिन उन्होंने मेनू बनाया, मैं नहीं बनाया।
0: गुड हो गया, एदा मतलब वो लोग अच्छे ने। हैं
1: हां जी अल्हम्दुलिल्लाह। अल्लाह मैं एक जाने जाने एक मैसेज देना चाहूंगी कि उन्होंने लोगों तो बचो जेड़े दोस्ती ते रिश्ते लिबास की तरह बदलते हैं,
0: हमेशा
1: सलामत रहो, खुश रहो, आबाद रहो। तमाम सुनने वालों वास्ते बहुत सारिया दुआवां ते तुहाडे वास्ते बेस्ट ऑफ लक।
0: अल्लाह हाफिज़। अल्लाह हाफिज़। लो जनाब, ये जरा है ना मैसेज ऑफ द डे आ कि उन्होंने लोगों तो बचो जेड़े रिश्तेदारियाँ दोस्तियाँ लिबास की तरह बदलते हों। बड़ी सोहनी गल करके साडे लिसनर, बहुत सियाने ने साडे लिसनर। अस्सलाम वालेकुम जी।
2: अस्सलाम वालेकुम सर।
0: वालेकुम अस्सलाम। ठीक ठाक, कौन बोलते पे ने साडे नाल? जी शुमैला जी, खैरिया ते ठीक हो?
2: हाँ जी अलहमदुल्ला शुक्र है।
0: की कहंदे हो, तुहाडियां सहेलियां जिहड़ियां ने ज्यादातर वो अमीर ने या तुहाडी निस्बत गरीब ने सहेलियां ज्यादा?
2: निस्बत गरीब ही, दोस्त अच्छियां रहनियां ने गरीब।
0: नहीं, साडा सवाल है भाई ज्यादा गरीब ने या ज्यादा अमीर ने, ये पूछना।
2: गरीब ने
0: ज्यादातर, तुहाडी निस्बत गरीब सहेलियां ने तुहाडियां, ते उन्हां गरीबां दा ख्याल रखदे हो?
2: जी बिल्कुल रखदे।
0: तोहफे देंदे हो उन्हां नूं?
2: जी
0: बिल्कुल, करो
2: बिल्कुल।
0: चलो मेरे सलाम कहना, मेरे तरफ दुआवां देना उन्होंने, और उन्होंने कहना कि कल मिलांदे रहन ते मिल जाएंगे। बहुत शुक्रिया। अल्लाह हाफिज। अस्सलाम वालेकुम।
3: वालेकुम सलाम, क्या हाल है भाई जान? ठीक हो?
0: अल्हम्दुलिल्लाह ते बिस्मिल्लाह।
3: मैं बशीर अहमद ने कॉला चुनी है।
0: बशीर भाई, बशीर साहब, मैं तुम पहचान लिया है, की हाल है? ठीक हो?
3: मैं काम से गया थे, मैंने पता है प्रोग्राम लगना है।
0: तादाद गरीबा गरीब दोस्तां दी या अमीर दोस्तां दी?
3: बहुत गरीब ही ने।
0: अच्छा, ज्यादा दोस्त तुहाडे निस्बत गरीब दोस्त ने तुहाडे?
3: यानी कि कोठियां बंगले आए कोई नहीं सारे ना।
0: नहीं नहीं, साडा सवाल ही सवाल है भी जितने तुसी अमीर हो ओदी निस्बत ओ अमीर ने या ओदी निस्बत ओ गरीब ने?
3: हां जी हां जी हां जी, ओ तुहाडी गल सही, ठीक है,
0: सही हो गया। और कुछ कहना चाहोगे?
3: ना भाई, मैं अरे आए ने समझे, मैं भी तेरे शामिल हो गया प्रोग्राम से। ए तेरा अच्छा प्रोग्राम है, गाने अच्छे अच्छे, ए बाकी सारे ने दुआ सलाम।
0: बहुत शुक्रिया,
3: रब रखा,
0: अल्लाह बेली। السلام علیکم. السلام علیکم.
4: وعلیکم السلام میرے بھائی. میرے غلام علی جاوید امان گھر چاتر ٹاؤن.
0: بسم اللہ میرے بھائی, خیریت ہے؟ ٹھیک ہو, خوش ہو؟
4: ماشاءاللہ. شمسی کلب دی یاری
0: جی,
4: شمسی ریڈیو کلب دی یاری سب تو پیاری.
0: واہ واہ واہ واہ واہ واہ. اور مینوں یہ فخر ہے, مینوں یہ فخر ہے بھی شمسی ریڈیو لسنر کلب دے سارے برا بہنا میری عزت کردے نے, میرا احترام کردے.
4: مغل صاحب باپ دی سیت رکھدے نے, سانو اونچ نیچ ہر طرح تو سمجھاندے نے, تے دوستی ہونی چاہیے شمسی کلب جیسی.
0: صحیح,
4: اللہ پاک سب نوں اچھی دوست.
0: اے دسو ہن جڑے تہاڈے دوست ہیں زیادہ تر تہاڈی نسبت امیر نے یا تہاڈی نسبت غریب نے؟
4: پچھلے دفعہ چس پی گیا, بڑا مزہ. اچھا تو فائدہ نصیر وا تو سارے دعا کرو کہ فائدہ نصیر اللہ پاک بھن صحت تندرست دے.
0: آمین.
4: اللہ حافظ.
0: السلام علیکم.
5: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. سر پروگرام کی جتنی بھی تعریف کی جائے وہ تو کم ہے, تعریف کرنے کی ضرورت نہیں ہے کیونکہ اتنے لوگ آپ کے پروگرام کی تعریف کر رہے ہیں. تو میں نے فرسٹ ٹائم آپ کے مطلب کے شو میں کال کی ہے.
0: کون بول رہے ہیں؟
5: رحمان بات کر رہا ہوں, لاہور سے بات کر رہا ہوں.
0: رحمان بھائی بسم اللہ.
5: تو سر میری طرف سے ہمارا بیگ کو, شمیم آپی کو دل کی گہرائیوں سے سلام, اور جو ہماری جو سسٹر مطلب کہ بیمار ہیں وہ آپ کا نیکسٹ شو ضرور سنیں گی, ٹھیک ہے نا؟
0: وہ آج بھی سن رہی ہیں, آج بھی سن رہی ہیں, ان کے میسج بھی آ رہے ہیں, لیکن اگلے شو تک انشاءاللہ وہ ٹھیک ہوں گی.
5: ہاں اس سے پہلے مطلب کہ ٹھیک ہو جائیں گی
0: انشاءاللہ.
5: ہماری دل کی گہرائیوں سے دعا ہے, ٹھیک ہے نا؟ تو سر آپ کا شو تو ماشاء اللہ قابل تعریف ہے. تو شمیم آپی اور ہمارا بے کے آ جانے سے مطلب کہ آپ کے شو کو مطلب کہ چار چاند لگ جاتے ہیں.
0: بہت شکریہ, بہت شکریہ. انہوں نے بھی
5: تو سارے چھوٹی سی ریکویسٹ ہے, گانے تو آپ بہت اچھے لا رہے ہیں. اگر بھائی کی ایک ریکویسٹ کمپلیٹ کر دیں آپ, تو وہ سونگ ہے چٹے کبوتر دی اکھ کالی.
0: میں لبدا.
5: تو میں کب سے کال کر رہا تھا, میں نے کہا یار پھر ٹائم کم رہ جاتا ہے تو پھر مطلب کہ انسان
0: چٹے کبوتر دی اکھ کالی میں لبدا, اگر مل گیا تو ضرور.
5: نہیں سر پلیز آپ نے یہ سونگ ضرور
0: کوشش کرنا.
5: اوکے جی, اوکے اوکے, اللہ حافظ.

0: Live, all the way live from the federal capital city of Pakistan. This is FM Pakistan.
1: सुनते रहिए FM 101 101 101। सुनते रहिए FM 101 101 101। सुनते रहिए FM 101 101 101। सुनते रहिए FM 101 101 101। सुनते रहिए FM 101 101 101। सुनते रहिए FM 101 101 101। सुनते रहिए FM 101 101 101। सुनते रहिए FM 101 101 101। सुनते रहिए FM 101 101 101। सुनते रहिए FM 101 101 101। सुनते रहिए FM 101 101 101। सुनते रहिए FM 101 101 101। सुनते रहिए FM 101 101 101। सुनते रहिए FM 101 101 101।
2: आइए सामेईन, अब समात फरमाएं प्रोग्राम राह खुदा। मुकर्रर हैं साहबजादा डॉक्टर सैयद शहजाद हुसैन। ये प्रोग्राम रोज़ाना 3:05 पर नशर किया जाता है।
3: आज हम बयान करेंगे, पारा है 23वां और सूरत है असफात और आयत मुबारका है 75-82। औज़ु बिल्लाहि मिनश शैतान रजीम, बिस्मिल्लाहिर रहमान रहीम। वलक़द नादाना नूहम फला निअमल मुजीबून वा मैंने और लकद मैंने बिला शुबा यकीनन नादाना हमें पुकारा नूहन हज़रत नूह अलैहिस्सलाम ने हमें पुकारा फला निअमल मुजीबून तो हम क्या ही अच्छे कबूल फरमाने वाले। फला निअमल मुजीबून तो पुकारा उन्होंने हमने क्या ही अच्छे कबूल करने वाले, यानी उनकी दुआ को कबूल किया गया जब उन्होंने हमें पुकारा कि हमने उनकी दुआ कबूल की और उनके दुश्मनों के मुकाबले में उनकी मदद की। हाँ, उनसे पूरा इंतकाम लिया और उन्हें गर्क करके हलाक कर दिया। ये है यहाँ पे वह नजैना हो और हमने निजात दी उसे वाहू और उसके घर वालों को मिनल कर भी लजीम बड़ी तकलीफ़ से, बहुत बड़ी तकलीफ़ से निजात दी। वह जालना और हमने बनाया जुरियत उसकी औलाद को हमुल बाकीन बाकी रहने वाला उसकी औलाद बाकी रखी, यानी इससे मुराद ये है कि हमने उनकी दुआ जब कबूल की तो उनके दुश्मनों के मुकाबले मदद की, उनसे पूरा इस तरह से इंतकाम की और उनकी जो औलाद थी जो कश्ती में सवार थी, यानी तो दुनिया में जितने भी इंसान हैं सब हज़रत नूह अलैहिस्सलाम की नस्ल से हैं। हज़रत इब्ने अब्बास रज़ी अल्लाह अन्हु फरमाते हैं कि हज़रत नूह अलैहिस्सलाम کہ کشتی سے اترنے کے بعد ان کے ہمراہیوں میں جس قدر مرد و عورت تھے سبھی مر گئے، سو آپ کی اولاد اور ان کی عورتوں کے انہیں انہی سے دنیا کی نسلیں چلی، عرب اور فارس اور روم آپ کے فرزند سام کی اولاد سے ہیں، اور سوڈان کے لوگ آپ کے بیٹے حام کی نسل سے ہیں، اور ترک اور یہ جو ہے وہ یاجوج ماجوج وغیرہ ہیں ان کے ہیں، اور آپ کے صاحبزادہ یافت سے ہیں، یاجوج ماجوج جو ہیں ان کی اولاد سے ہیں، اور یہ اس کا معنی ہوا جالنا ضروری تھا وہ ام الباقین، اور یعنی کیا مطلب ہم نے آپ کی اولاد کو اس طرح سے باقی رکھا ان کی بیٹوں سے، وہ ترکنا اور ہم نے چھوڑا علیہ اس پر فی الآخرین یعنی آخرین میں، یعنی ان کے بعد والے انبیاء علیہ السلام اور ان کی امتوں میں حضرت نوح علیہ السلام کا ذکر جمیل باقی رکھا، سلام علی نوح فی العالمین، سلام ہو جہان والوں میں، بے شک یعنی بے شک ہم یعنی انا کذالک نزل محسنین، بے شک ہم ایسے ہی اپنے محسنوں کو صلا دیتے ہیں، یعنی قیامت تلک ان پر سلام بھیجا گیا، سلام علی نوح فی العالمین، یعنی عالمین سے مراد جنات بھی ہیں، انس بھی ہیں اور فرشتے بھی ہیں، سب کا سلام ہو علی نوح حضرت نوح علیہ السلام پر اور ان کی آل پر، انا من بے شک کذالک اسی طرح ہم نزل ہم دیتے ہیں بدلہ دیتے ہیں محسنین نیکی کرنے والوں کو، آج بھی کوئی نیکی کرے تو اللہ تعالیٰ کہتا ہے میں اسی طرح بدلہ دیتا ہوں اپنے محسنوں کو، انہو بے شک وہ جو تھے من عباد المومنین ہمارے اعلیٰ درجے کے کامل ایمان مومنین میں سے تھے، ہاں ثم پھر اگر اکنا الآخرین پھر ہم نے غرق کر دیا دوسروں کو ان کے مقابلے جو دوسرے تھے، وآخر دعوانا ان الحمد للہ رب العالمین والصلاۃ والسلام علیک یا خاتم النبیین صدق اللہ العظیم.
2: ابھی آپ سماعت فرما رہے تھے قرآن مجید و فرقان حمید سے آیات مبارکہ کا ترجمہ،
3: مقابلے جو دوسرے تھے، وآخر دعوانا ان الحمد للہ رب العالمین والصلاۃ والسلام علیک یا خاتم النبیین صدق اللہ العظیم.
2: ابھی آپ سماعت فرما رہے تھے

وقت قریب آن پہنچا ہے کہ اب آپ سے اجازت لینی ہوگی اور چند سطریں چند جملے ضرور شامل کروں گا پھر بھی. جو کاوش ہوا کرتی ہے کہ آپ کے توسط سے اپنے آپ کو سمجھاتا چلوں. انسان کی تلاش کی بات سے آغاز ہوا تھا اور وہ تلاش تو کبھی ختم ہو نہیں سکتی ہے. انسان کو تشفی ہوتی نہیں ہے, یہ تشنگی ہے جو انسان کے اندر باقی رہتی ہے. شاید اس کی وجہ یہی ہے کہ انسان جس کو ارادہ و اختیار میں وسعت دی گئی وہ کس حد تک عاجز ہو سکتا ہے, ہو جاتا ہے, اس کو یہ محسوس ہوتا رہے. اور یہ اس لیے نہیں کہ انسان کو نیچا دکھانا مقصود ہوگا, یہ اس کے اپنے بھلے کے لیے ہوا کرتا ہے. یہ دنیا جس کو امتحان کے اصول پہ بنایا گیا اور وہ امتحان انسان کے لیے رکھ دیا, اس دنیا میں آنے کے بعد یہاں سے جو کچھ میسر آتا ہے وہ سیکھتا چلا جاتا ہے, اور اس امتحان میں جب اس کو معلوم پڑتا ہے, جب اس کا شعور جاگتا ہے کہ وہ اس امتحان میں ہے, تب وہ ٹٹولتا ہے کہ اس کے اندر کیا ایسا تھا جو اس کے کام کا نہیں تھا اور اس نے بھر لیا تھا اس کوزے میں, اس کو نکال باہر پھینکتا ہے اور وہ ڈالنے کی کوشش کرتا ہے اپنے کوزے میں جو مقصود ہے. کبھی کبھی وہ کچھ ایسا ہوا کرتا ہے جو اس کو اس دنیا میں کام آتا ہے, اور کبھی وہ جو اخروی زندگی کے لیے ہوا کرتا ہے. یہ انسان کی تلاش, اور اس تلاش میں آگے بڑھتا ہوا انسان معاشرتی لوگوں سے ملتا ہوا, لوگوں سے روابط قائم کرتا ہوا, اور اپنی جبلت سے مجبور انسان زندگی میں بہت کچھ برپا ہوتا رہتا ہے. کہیں محبت بھی وارد ہو جاتی ہے, اور محبت تو وارد ہوتی ہی ہے ہر انسان پر, بس منجمد رہتی ہے اور کوئی تمکنت ہوا کرتی ہے اس کے اندر جو اس کو پگھلنے نہیں دے رہی ہوتی, اور پھر کوئی ایسی تمازت آتی ہے جو اس کو عاجز کر دیا کرتی ہے, اور وہ محبت ابھر کر سامنے آ جاتی ہے, پگھل کر سامنے آ جاتی ہے, جو اس کو مقصد بتا دیا کرتی ہے, جو اس کے لیے آسانی کر دیتی ہے کہ اس امتحان میں کیسے آگے بڑھنا ہے, جو اس کو توجہ دلاتی ہے بہت سی ایسی نشانیوں کی جانب جو انہوں نے, وہ جو کن فیکون کے مالک ہیں, اس انسان کے لیے اس دنیا میں رکھ چھوڑی ہے. وہ توجہ دلاتی ہے اس کو اس کائنات کی تزئین و آرائش کی جانب جس میں ہر شے سے محبت چھلکتی ہے, چاہے وہ جھرنے جھیلے ہوں, وہ آسمان ہوں, ستارے ہوں, چاند ہوں, سورج ہو, اشجار ہوں, یا انسان کا اپنا وجود ہو, اس کو ہر شے میں محبت نظر آنے لگ جاتی ہے. اور اس کے ساتھ ساتھ اگر وہ غور کرنا چاہے, اگر وہ ڈھونڈنا چاہے, تو اس زندگی میں بہت سی راہوں کے ساتھ ساتھ وہ ضروری راہ جس پر انہوں نے توجہ دلا دی, اگر انسان کے لبوں پر اہدن الصراط کا سوال آ جائے تو اس کو صراط مستقیم مل جاتی ہے. اگر تلاش کرتے ہوئے راہوں کو وہ یہ سوال کرے تو وہ راہ بھی مل جایا کرتی ہے, اور اس راہ پر چلنے والے انمتا علیہم والے بھی مل جاتے ہیں. وہ موقع ہوتا ہے جب انسان نے خود کو مغضوب علیہم والوں سے نکال کر انمتا علیہم والوں کی صفحوں میں شامل کر لیا کرتا ہے. لیکن محبت کے معنی کو سمجھتے ہوئے کہ در حقیقت محبت کیا ہے, محبت کے قرینے کیا ہیں, محبت کے تقاضے کیا ہیں, وہ محبت نہیں جو وارد ہوتی ہے ایک وقت میں دو انسانوں پر اور وہ انسان اس کو وہیں تک محدود کر دیا کرتے ہیں, وہاں غلطی کرتے ہیں اور پھر اس غلطی کا خمیازہ بھگتنا پڑتا ہے.
क्योंकि मोहब्बत तो वो है जो जो लामहदूद हुआ करती है, जिसको कैद नहीं किया जा सकता, जिसको महदूद नहीं किया जा सकता। वासिफ अली वासिफ ने तभी कहा था कि जमीनी सफर में कोई शय आसमानी है तो वो मोहब्बत है। और जब इंसान इस जज्बे से आशना हो जाए तो फिर वो सरापा इश्क बन जाता है। अगर दर हकीकत वो इश्क को समझ ले, उस आग के दरिया से जिसमें डूब कर जाना होता है, अगर वो उस दरिया को अबूर कर ले तो फिर वह मोहब्बत के मानी समझ जाता है और सरापा इश्क हो जाया करता है। मोहब्बत के करीने, मोहब्बत के तकाजे, मोहब्बत के जाब्ते, कि सबके सुनते रहो, प्यार करते रहो और कुछ ना कहो, चाहे बोले ना वो, लब को खोले ना वो, दिल अलग बात है अपने लहजे में भी प्यार घोले ना वो, अपना जो फर्ज है इस तरह हो अदा जैसे कर्ज है, कोई जो कुछ कहे उसकी सुनते रहो, प्यार करते रहो और कुछ ना कहो। बेख्याली में ही लब अगर खुल जाए और जबां पर कभी कोई सच आ गया, यूं समझ लो कि फिर सिलसिले जितने थे दरमियान जो भी था, ख्वाब देखे थे जो, सब बिखर जाएंगे। ऐसा करना नहीं, सबकी सुनना मगर तुम बिखरना नहीं। मसले सबके सब हैं सफेदों से, या मसलों में कभी रंग भरना नहीं। दिल में गर प्यार हो, लब पे इकरार हो, प्यार ही प्यार बस हरफे इजहार हो, गर अना ये कहे दिल ना मिल पाएंगे, उस पे मत जाइए, खोटी है ये अना, इससे कुछ ना बना, दिल की बातें सुनो, फासले से सही प्यार करते रहो और कुछ ना कहो। रास्ता एक है, मुद्दा एक है, एक हमारी है क्या, सारी दुनिया का ही सिलसिला एक है, एक आए थे हम, एक आए थे तुम, एक है ये सफर, भीड़ कितनी भी हो अपनी अपनी जगह हर कोई एक है, नाम है गो जुदा पर खुदा एक है, बस खुदा की तरह सबकी सुनते रहो, प्यार करते रहो और कुछ ना कहो। कहने सुनने से तो कुछ बदलता नहीं, रात जाती नहीं, दिन ठहरता नहीं, होने वाला है क्या कुछ भी खुलता नहीं, वक्त कम है बहुत, इतने कम वक्त में जिस कदर कर सको प्यार करते रहो, प्यार करते रहो और कुछ ना कहो। और मोहब्बत के जाब्तों में सबसे जरूरी जाब्ता और तकाजा के महबूब को भी चाहा जाए। तो अगर हम अपने रब से मोहब्बत के दावेदार हैं तो मोहब्बत करनी होगी उसकी महबूब खलकत से। जिंदगी में जो दरकार हो वो तकसीम कीजिए, खुशियां चाहिए तो खुशियां बांटिए, आसानियां चाहिए तो आसानियों का सामान पैदा कीजिए, अपनी तकलीफ से राहत चाहिए तो किसी और के पांव में चुभा हुआ कांटा निकालिए। रब ताला की नेमतों और बरकतों का नजूल होगा आपकी जिंदगी पर। कुछ अच्छा लगा हो तो दस्ते दुआ जब बुलंद हो ना चीज को याद रखिएगा, और कोई बात समा खराशी का बाइस बनी हो तो माज़े चाहूंगा। सांसों ने वफा की तो इंशाल्लाह अगले इतवार की शब एक मर्तबा फिर आपकी खिदमत में हाजिर होऊंगा। अपना बहुत सा ख्याल रखिएगा। अपने मेजबान आतिर अली सैयद को इजाजत दीजिएगा। अल्लाह आपका हामी और नासिर हो। अल्लाह हाफिज। पाकिस्तान जिंदाबाद।